0: خط کشیدہ الفاظ سے پتہ چلتا ہے کام شروع تو ہوا لیکن ابھی ختم نہیں ہوا. اسے حال نا تمام کہتے ہیں. چاند نکل آیا, وہ اسکول جا چکی ہے. اوپر کے جملوں میں جو آیا ہے اور جا چکی ہے, ان افعال سے یعنی ان کاموں سے پتہ چلتا ہے کام ختم ہو چکا ہے. اسے انہیں حال تمام کہتے ہیں, یعنی کام تمام ہو گیا, کام ختم ہو گیا. اب ہے غور کرنے کی بات. تو غور کرنے کی بات یہ کہ مرزا فرت اللہ بیگ جو ہے اس کہانی کا مصنف ہے, وہ اردو کے ممتاز نثر نگار تھے. اپنے مخصوص انداز میں دلی کی بول چال کی زبان کو اس خوبصورتی سے لکھتے ہیں کہ پڑھنے والوں کو مزہ آتا ہے. ایسا لگتا ہے جیسے کوئی سچ مچ ہمارے سامنے بیٹھا ہوا مزیدار کہانی سنا رہا ہو. انہوں نے اس کہانی میں جاڑا, گرمی اور برسات کی اچھائیوں برائیوں کو اپنے مخصوص اور دلچسپ انداز میں بیان کیا. ہندوستان جو ہمارا ملک ہے, اس میں تین موسم ہوتے ہیں, گرمی, سردی اور برسات. اس کے علاوہ ایک اور موسم بھی کئی ملکوں میں ہوتا ہے جسے موسم بہار کہتے ہیں. ان موسموں کی اپنی اپنی خوبیاں اور کمیاں ہیں. ہر موسم میں اللہ تعالیٰ نے مختلف پھل پھول اور سبزیاں انسان کے لیے پیدا کی. برسات کے موسم کا خاص طور پر کسان بڑا استعمال کرتے ہیں. اس موسم میں کئی تہوار بھی ہوتے ہیں, باغوں میں جھولے پڑتے ہیں, ملہار اور گیت گائے جاتے ہیں. اپنے لفظوں میں اس کہانی کو لکھیے اور دوسرے جو جاڑا, گرمی اور برسات ہے ان کی خوبیوں اور خامیوں کو بھی لکھیے. تو اس طرح سے میں سمجھتی ہوں کہ آپ کو آج کل یہ سبق جو ہے ایک مزیدار کہانی یہ اچھی طرح سمجھ میں آ گیا ہوگا. تو اس کے ساتھ ہی بہت بہت شکریہ.
1: ساتھیو, ابھی آپ نے سنا پاٹھیکرم پر آدھارت شرنکھلا دھونی شالا. निर्माण सहयोग मीनाक्षी कुकरेती, तनु गुप्ता और जगबंधु जाना. ध्वन्यांकन शानू मुक्सीम और विकास सांगवान. निर्माण अजीत होरो. तथा प्रस्तुति CIET NCERT नई दिल्ली भारत.
2: नमस्ते क्लास. टीवी हारेगा देश जीतेगा की क्लास में आपका स्वागत है. और जैसा कि हम जानते हैं कि क्लास में हम सोते हैं तो नुकसान हमारा होता है, इस क्लास में आपको और हर देशवासी को ध्यान देना होगा क्योंकि टीबी किसी को भी हो सकता है. टीचर जी,
3: जी
2: प्लीज बताइए आज आप क्या नया सिखाने वाली हैं.
3: जी सर, आज का सब्जेक्ट है टीबी के कोर्स को पूरा न करने के नुकसान. टीबी और भी खतरनाक हो सकता है और ड्रग रेजिस्टेंट बन सकता है. दवाइयों का असर कम होगा और इलाज हो जाएगा ज्यादा मुश्किल. साइड इफेक्ट की संभावनाएं बढ़ेंगी. उपचार चल सकता है और भी लंबा.
2: यानी टीबी की दवा का कोर्स अधूरा छोड़ना मतलब बड़ी कीमत चुकाना. तो आइए टीबी से हम सब साथ मिलकर लड़ें. इस क्लासरूम का संदेश ज्यादा लोगों तक पहुंचाएं और टीबी को हराएं. टीबी हारेगा देश जीतेगा.
4: Attention, attention, attention, all the ladies and gentlemen. This is to remind you all about the importance of immunization. If your kids are 5 or less who have missed a vaccine, hear this appeal. Getting them vaccinated immediately is the key. For their safety and health, it is a wise request. Protecting them from illness to be their best. And remember, vaccination is safe and it saves your children from deadly diseases. So, see you at the vaccination center soon.
5: To get more information about vaccination, visit your nearest health facility center.
6: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है. जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं. गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं. आप भी लगवा लीजिए. 78,000 की सब्सिडी दे रही है भारत सरकार. 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं. पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर.
7: हर घर सूर्य घर.
8: बारिश की संभावना, क्या रहेगा हवा का रुख, बढ़ेगी तपिश या आएगा ठंड, आखिर कैसा रहेगा मौसम का मिजाज. सुनिए मौसम आजकल रोजाना 90.8 ग्रीन एफएम पर.